बिल्कुल मोबाइल रवाख लियो मुंग त मैसेज न रवले गे प 0319 1517 094 बांधे हा और खपली मौजूद गे एहसास मुंग तरा के तासु जमुंगे द आवाज चरते चरते और 0319 1517 094 और दा सीधा نن تاسو ته یو بل پروگرام ټایم هم هایما نن ما سوتن د 7 بجو نه واخلی تر 8 بجو پوری هم زما پروگرام دی ها ما سوتن د 7 بجو نه واخلی تر 8 بجو پوری هم زما پروگرام دی ټیک دا هغه پروگرام با در سره اوره دنو مزي به ترې اخلي هغه معلوماتي پروگرام وړي زیات کنه ما سوتن ست نه 8 بجو پر نن زما پروگرام شته دی ها ما جستا سو په ذهن کې دا خبر وی اوکی جناب نو راځه

0: ओके जनाब,
1: गुरवाली में झूलेदा
2: जनन जनन
1: जनन जनन जनन जनन
0: नेक्स्ट कॉलर अब डिशो सोकरा जी। अस्सलाम वालेकुम। अस्सलाम वालेकुम।
3: वालेकुम सलाम व रहमतुल्लाहि व बरकातहू।
0: स्टडिया माशाई पखेर अगली सोको द चरतना
3: भाई ये जात मने जुल्फा स्टीफाना
0: जुल्फा द स्टीफाना
3: जी भाई संग है अख्तर मुबारक
0: शी स्टडी मुबारक शी स्टडी मुबारक शी दरा तो है अख्तर वखी दी खोर दी कना
3: आजी
0: صحیح ده دیری اون خوری گوره
3: سنگه بای؟
0: میم دختر وقت دیری مخوره
3: حجی او تاسو خوری
0: بای؟
3: او تاسو
0: ما بان دکتر وقت بنده کرده بیتا با وقت نخوری خا سبر اصر شرکی پروگرام که داره تو آیا
3: بای
0: حجی
3: ده تاو کن؟
0: تپی او کا ذرا تو کا
3: سورے گوائی کون دتا کنسم

0: रफ्ता रफ्ता वो मेरी हस्ती का सामा हो गए, और पहले जहाँ फिर जाने जहाँ फिर जाने जहाँ हो गए। बहुत ही खूबसूरत ट्रैक है जी, आई होप कि आप इस ट्रैक को सुन रहे होंगे, एंजॉय कर रहे होंगे। कमान यार वाकई में डेरी खोले खोले ली थी ना, पति वजह करने मरे खराब
1: तकदीर तुम
0: او د خزو شکل مری خراب جن څنګه خبره کی داسې لکه کوم نه خبره کی کنه چاچی زیات وخی خولې دي کنه هغه مری ولا کدا سی نا خوري ما خو لکه کوم نه پرون راسي س خولل نه دي
1: کیا کرے تعریف
0: وی خوري او وخی د پاسه کوم نه ابو بده کلی کنه
2: نا ما خوش کوم نه سم نه خوري ولا ما خو سن دي خورلې تمہارے پتہ پتہ نه پوي کوم چې تمہارے ولا خراب شه دومره زیات خراب ده وی خبر نه کی ما خوش کوم نه سینم

0: सलाम भाई, वालेकुम सलाम सिंह जी, तस्खी ठीक ठाक जी। सॉरी भैया, मैं खुश करना सिर्फ तपोसो को ना, मैं पदीज गमदनो बदने दी गणे लीचे तासो लेकिन गमदनो वाले तपोसो को तपोस पकार दे हो सासो माइंड सेट कम दे नो मालग क्लियर कॉल फरदा खबर कड़े दा पर के तास पदी खबर बन कम दे खफगान कड़ी या तास तच कम दे का खफगान रसीदली नागी फरज तसना وخنه غواړم زکه چې وخیش ګم نه نو تاسو ډیر زیات خوخی دی ډیر زیات خوخی دی زکه چې ګم نه نو تاسو ماته رام نه لګا کنه نو زه تاسو نه ګم نه نو وخنه غواړم بلکې ګم نه نو وخنه غواړم
1: هستی کا سما
0: عائشہ میسج کی جی عائشہ باجوڑ نہ ہوئے چھ خپل د شو ٹائم رات چ کمندن پلیز او خایا زما د شو ٹائم سما خود کمندن سم ولا پروگرام ز کم کم ٹائم بتا سچ کمندن یادوم